0: हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल, शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल, शाह मंसूर सवाबी।
1: जवानी द जवानको न बगैर निमगिड़ी हो कुचरता द दग जवानको पवख बानी गम उनकलेशी नो प रारवान वख की दग जवान के सासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन औ द दानो द पारा यो डियर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम तुम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश तुम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा तुम चिप सलूर रजू की सासु द स्किन एक्नीज पिंपल प मुकम्मल तो गबाने खत्म ही और आवाज दाना द दग दानो चुकम दागो न दी अग हम को मुकम्मल तो गबाने खत्मेगी पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड ट्री ट्री ऑयल आओ क्लिंडा माइसिन कुमची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी आओ दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमच सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन स्तासु दानी आओ द दानो दागुना प मुकम्मल तो गबानी खत्म ही नो जर तर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk belladona.com.pk।
2: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیون شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوي وي کوپی دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کګی وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی سی پی ایس ایف سی پی ایس پشاور سحر د اتو بجو نواخلا مازیگر تر سلور بجو پوری تاسو تشریف راوړی شئ نو پته یاد ساتے بلال پلازا السید سی این جی تا مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو د پارا یا د نمبر اغستو د پارا پدی نمبر رابطه وکړئ 0314-15-13-232 یعنی کہ 0314-15-13-232
3: پختونخوا میڈیکل سینٹر شاہ منصور سوابی کمزے چ ملک موڑے ڈاکٹرز ب موجود وی چپکہ ڈاکٹر آصف احمد میڈیکل اسپیشلسٹ ڈاکٹر یوسف کارڈیالوجسٹ ڈاکٹر صاحبزادہ عبدالباسط جنرل سرجن اسسٹنٹ پروفیسر ڈاکٹر محمد زبیر بشیر نیورولوجسٹ یعنی درگنو اور دا پٹو اسپیشلسٹ ڈاکٹر آرتھوپیڈک سرجن ڈاکٹر محمد نقاش جنرل سرجن ڈاکٹر فیصل ضیاء اور پلاسٹک سرجن لیڈی ڈاکٹر شگفتہ طارق شہاب موجود وی زمون سہولیات ان آئی سی یو یعنی دا معشمان دا پارا دا ششو سہولت ایکو ای سی جی ایکس رے الٹرا ساؤنڈ لیبارٹری فارمیسی آپریشن تھیٹر اور لیبر روم دا مریضان لپارا اسپیشل کمرے دا ریڈیو دلبر پواسطہ راتون کے پیشنٹ دا پارا پا آپریشن لیبارٹری اور میڈیسن باندھے 10% نوالا 33% پورے ڈسکاؤنٹ ہم موجود دے پتا پختونخوا میڈیکل سینٹر نس باچا خان میڈیکل کمپلیکس شاہ منصور سوابی ٹیلی فون نمبر 0938-280-129 موبائل نمبر 0303-292-6858
4: یہ ہے ایک دنیا علم و عمل کی جہاں پر نیا دن سکھاتا ہے کچھ نیا یقین کے ساتھ ذمہ داری کے ساتھ آگے بڑھنے کی لگن جگا رہا ہے دی قائداعظم گروپ آف اسکولز اینڈ کالجز خیبر پختونخوا ایکٹیویٹیز بیسڈ لرننگ

Well, listeners, एक बार तो फिर कहता हूँ ताहिर ज़मान आप लोगों के संग संग आप लोगों के साथ साथ. देखें, मैं ये म्यूजिक चेंज करता हूँ, थोड़ा सा हल्का म्यूजिक आपके लिए. और हल्का म्यूजिक और कुछ थोड़ी सी मैं यहाँ बातें कराना चाहूंगा ना कि अच्छा ये ना कि ये वाला म्यूजिक ठीक रहेगा. इस म्यूजिक को हम बैकग्राउंड पे शामिल करते हैं साथ साथ, और साथ साथ अपनी बातें भी करते हैं. वेल लिसनर्स, एक मरतो फिर मैं आप लोगों को वेलकम कहता हूँ ताहिर ज़मान आप लोगों के साथ साथ आप लोगों के संग संग फ्रीक्वेंसी मॉड्यूलेशन FM 94 रेडियो दिलवर 24 से. कभी कभी जिंदगी में एक शख्स बोल रहा होता है और दूसरा सब सिर्फ जो है ना ये कि लिख रहा होता है. एक ही आवाज हवा में बिखर रही होती है और दूसरे के दिल में अल्फाज की सूरत उतर रही होती है. लेकिन हैरत की बात यह है कि जो अल्फाज लिखे जाते हैं ना, वो सिर्फ अल्फाज नहीं रहते, वो एहसास बन जाते हैं, वो याद बन जाते हैं. वो एहसास बन जाते हैं, वो याद बन जाते हैं, वो एक ऐसी कहानी बन जाते हैं जो वक्त के साथ भी ख़त्म नहीं होती. और जब कोई लड़की आपके लफ्ज़ों को अपने कलम से कागज़ पर उतारने लगती है तो वो सिर्फ लिखाई नहीं होती जनाब, वो एक खामोश मोहब्बत का आगाज़ होता है. हर जुमला जैसे किसी की दिल की धड़कन बन जाता है, हर लफ्ज़ जैसे किसी की याद की सूरत इख्तियार कर लेती है, और हर सतर जैसे किसी अधूरी मुलाकात को मुकम्मल करने लगती है. शायद इसलिए कहते हैं कि लफ्ज़ कभी मर नहीं सकते, वो सिर्फ शक्ल बदल लेते हैं, कभी आवाज़ बन जाते हैं, कभी तहरीर बन जाते हैं, और कभी किसी के दिल में छुपकर एक ऐसा खूबसूरत एहसास बन जाते हैं कि जो कि लफ्ज़ों में बयान करना आसान नहीं है. और जब कोई आपकी बातों को, आपके अंदाज को, आपके लफ्ज़ों को अपनी तहरीर में जगह दे दे तो वहाँ सिर्फ लिखाई नहीं रहती, वहाँ एक रिश्ता जन्म लेता है. एक ऐसा रिश्ता जिसमें ना मुकम्मल मुलाकात ज़रूरी होती है, ना सामने बैठा शख्स ज़रूरी होता है, या ना सामने बैठना जो है ना शर्त होता है, बस एक एहसास काफ़ी होता है. ये भी अजीब बात है कि एक तरफ बोलने वाला होता है और दूसरी तरफ लिखने वाला, मगर जब ये दोनों मिलते हैं तो दरमियान में एक ऐसी दुनिया बन जाती है जिसे सिर्फ दिल समझ सकता है. और शायद आपकी कहानी भी कुछ ऐसी है जहां लफ्ज़ सफ़र कर रहे हैं और दिल उन्हें महसूस कर रहे हैं, क्योंकि कुछ लोग हमारी ज़िंदगी में आकर हमें बदलते नहीं, बस हमारी या हमारे ही लफ्ज़ों में दोबारा ज़िंदा रहते हैं, या हमारे ही लफ्ज़ों में दोबारा ज़िंदा. देख लिसनर्स, मैं कहना चाहूंगा यहां पे कि मैं तो यहां FM 94 के माइक्रोफोन से के जनाब बात सिर्फ लिखने और बोलने की नहीं होती, असल कहानी तो उस एहसास की होती है जो दोनों के दरमियान जन्म लेता है. जब एक तरफ कोई दिल से बोल रहा हो और दूसरी तरफ कोई खामोशी से इन लफ्जों को अपने अंदर समेट रहा हो तो वहां सिर्फ गुफ्तगू नहीं रहती, वहां एक पूरी दुनिया तख्लीक हो रही होती है. और अगर कोई लड़की आपके लफ्जों को, आपकी बातों को, आपके अंदाज को नावल में जगह दे रही है तो ये सिर्फ एक अदबी अमल नहीं होता, ये एक खामोश सा एतराफ होता है कि ये अल्फाज सिर्फ सुने नहीं गए बल्कि महसूस भी किए गए हैं. हर जुमला जैसे किसी याद की सूरत इख्तियार कर लेता है, हर ख्याल किसी जज्बे की शक्ल में कागज पर उतरने लगता है, और हर लफ्ज किसी कहानी का किरदार बन जाता है. असल खूबसूरती यहां है कि लफ्ज अब सिर्फ
آپ کے نہیں رہے، وہ کسی اور کے دل سے گزر کر ایک نئی زندگی جی رہے ہیں، وہ کسی اور کے قلم سے دوبارہ لکھے جا رہے ہیں، کسی اور کے احساس سے سوارے جا رہے ہیں اور کسی کے خوابوں میں رنگ بھر کے لمحات جی رہے ہیں۔ اور یہ بھی ایک عجیب حقیقت ہے، حقیقت ہے لسنس کے، یہ بھی ایک عجیب حقیقت ہے کہ جب کوئی آپ کی باتوں کو یاد رکھے یا آپ کی باتوں کو یاد رکھ کر لکھنے لگے تو وہ صرف تحریر نہیں رہتی، وہ ایک رشتہ بن جاتی ہے، ایک ایسا رشتہ جس میں فاصلے معنی نہیں رکھتے، ملاقاتیں شرط نہیں ہوتی، بس احساس زندہ رہتا ہے۔ شاید اسی لیے کہا جاتا ہے کہ کچھ لوگ ہماری زندگی میں آ کر ہمیں بدلتے نہیں، بس ہمارے لفظوں میں دوبارہ دریافت کر لیتے ہیں اور پھر وہی لفظ کبھی ناول بن جاتے ہیں، کبھی کہانی بن جاتے ہیں، کبھی کردار بن جاتے ہیں اور کبھی کسی دل کا مستقل حصہ۔ میں لسنرز یہاں یہ بات کرنا چاہوں گا کہ میں کہنا چاہتا ہوں لسنرز کے، کہتے ہیں نا، کہا جاتا ہے نا کہ کچھ رشتے ایسے ہوتے ہیں جو انسان کو بدلنے نہیں آتے بلکہ اسے اسے اس کے ہی اندر چھپی ہوئی خوبصورتی سے دوبارہ آشنا کر دیتے ہیں، جیسے کوئی آئینہ سامنے آ جائے اور انسان وہ چہرہ یاد کرنے لگے، یا انسان کے سامنے اور انسان اس کا وہ چہرہ دیکھتے، یا انسان کو اس کا وہ چہرہ دکھا دے جو وقت اور حالات نے کہیں چھپا دیا۔ اور پھر جب کوئی ہمارے لفظوں کو اپنے دل میں جگہ دے دیتا ہے تو وہ صرف جملے نہیں رہتے، وہ سانس لینے لگتے ہیں، وہ کسی ناول کا کردار بن جاتے ہیں، کبھی کسی کہانی کی روح، کبھی کسی نظم کا درد، اور کبھی کسی خاموش دل کی وہ آواز جو برسوں سے اندر دبی ہوتی ہے۔ میں لسنرز یہاں یہ بات کرنا چاہتا ہوں کہ اصل حیرت تو یہ ہے کہ ہم سمجھتے ہیں کہ ہم بول رہے ہیں مگر کہیں نہ کہیں کوئی ہمیں سن کر اپنے اندر لکھ رہا ہوتا ہے، اور وہی تحریر رفتہ رفتہ ایک رشتہ بن جاتی ہے، ایک ایسا رشتہ جس میں نہ فاصلے معنی رکھتے ہیں، نہ وقت کی دیواریں حائل ہو پاتی ہیں، اور شاید یہی لفظوں کا جادو ہے کہ وہ ختم نہیں ہوتے، بس شکل بدل لیتے ہیں اور کسی نہ کسی دل میں جا کر ہمیشہ کے لیے ٹھہر جاتے ہیں۔ لیسنز یہاں یہ بات بھی کرنا چاہوں گا کہ لیسنز کہنا چاہتا ہوں یہاں پہ کہ ہمیں اندازہ بھی نہیں ہوتا کہ ہماری ایک سادہ سی بات کسی کے لیے کتنی بڑی کہانی بن رہی ہوتی ہے، ہمارے لہجے کی ایک معمولی سی نرمی کسی کے دل میں ایک پوری دنیا آباد کر دیتی ہے، اور ہماری ایک عام سی بات کسی کے احساسات کی سب سے قیمتی یاد بن جاتی ہے، اور پھر آہستہ آہستہ وہی لفظ صرف دکھائی نہیں دیتے، مطلب آہستہ آہستہ یوں بھی ہوتے لسنرز کے وہی لفظ صرف لکھنے کی حد تک محدود نہیں رہتے، یوں محسوس ہوتا ہے لسنرز کے، میں لسنرز یہاں یہ بات کرنا چاہوں گا